0: It's 1 PM. This time check is brought to you by
1: White-ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: पीटीआई से गालियों न थन्दियूं. इस्लामाबाद में कंटेनर रस्ते तां सा पयल आहिन ऐं रस्ता खुलियल आहिन. वज़ीर आज़म जे सलाहकार राणा सनाउला चयो आहे त पीटीआई वारनि सां बैकडोर राब्ता मौजूद आहिनि, पर ॻाल्हियूं लॉन्ग मार्च मुल्तवी करण बाद ई कयूं वेंदियूं. इस्लामाबाद ते चढ़ाई जी इजाज़त न ॾिनी वेंदी. وزیر اعظم شہباز شریف سے نیویارک میں پاکستانی نوجوانوں کی ملاقاتوں. وزیر اعظم نوجوانوں کا مختلف شعبوں بابت تجویزوں گھری ورتوں. شہباز شریف چھو تو باصلاحیت نوجوانوں تے صلاحیتن تے فخر ہے. نوجوان ہی پاکستان جو مستقبل ہیں. پکا ہے تو نوجوان ہی پاکستان کی قسمت تبدیل کندا. حکومت سہولتوں دیندی.